0: बारिश में ड्राइवर हजरात एहतियात से गाड़ी चलाएं, क्योंकि जगह जगह बारिश का पानी कड़ा होता है, जिसकी वजह से लोगों की कपड़े खराब हो जाती हैं और फिर राह चलते लोग अक्सर बददुआएं देना शुरू कर देते हैं। बाज़ औक़ात तो बात लड़ाई तक पहुंच जाती है, इसलिए रफ्तार धीमी रखें और एहतियात करें। राह चलने वालों से भी इल्तिमास है कि बिला वजह सड़क पर जाने से गुरेज करें। अगर जरूरत ज्यादा हो तो गाड़ी न होने की सूरत में सड़क क्रॉस करें। जिम्मेदार शहरी बने और हुब्बुल वतनी का सबूत दें। शुक्रिया।
1: ये पैगाम आपको रेडियो अमन 88.4 नेटवर्क की तरफ से पेश किया गया है। रेडियो अमन नेटवर्क, जन रंग अमन।
2: کلا تخنن پرختیخ کل اخکاری
3: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیٹی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
2: وی اللہ دوم را زر سنگا
3: اسما صفات پیٹی کریم یو هر بل او مایری پروڈکتی چی 5 دن استعمال اول سرا زما دا مخنا دو غی مسلی ختم شوی
2: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست تشی کلا اس دارا تا ویا چی صفات بیوٹی کریم با منگتا چرتا ملوی گی
3: صفات بیوٹی کریم بستا ستا ہر کسمیٹکس ان جنرل سٹور کی پا اسانے سرا ملوی